0: آپ سن رہے تھے اس گھنٹے کی خاص خبریں.
1: आप सुन रहे हैं आकाशवाणी मध्य.